0: You're listening to Awaaz FM 99.8 MHz in your car, in your kitchen, on your AI device, on DAB and on the internet. Awaaz FM on 99.8.
1: अपने कारोबार को कामयाबी की बुलंदियों पर ले जाने के लिए एडवर्टाइज कीजिए आप अपने आवाज एफएम पर लाइव नशरियात के अलावा आवाज सुना जा रहा है इंटरनेट पर दुनिया भर में स्पॉन्सर कीजिए अजान या फिर रंगारंग पंजाबी उर्दू पश्तो या हिंदी प्रोग्राम्स आवाज रेडियो पर और पहुंचाइए दुनिया के कोने कोने में आप अपनी आवाज आवाज एफएम के साथ
2: Lay me at the bottom of the river. The devil has come to carry me home. Lay me at the bottom.
3: Hello, you beautiful people. My name's Sunny. I host The Devil Rises Show every Saturday from 2 to 4, only on Awaaz FM 99.8. Remember to tune in. Don't miss it.
4: Sahara Drums, from Kingston to the Nile. Join me, Tap, for a show where you can listen to the vibes of Africa blended with music of the Caribbean, where heritage speaks volumes in the form of music. Combined with news, views, and opinions, bringing Africa and the Caribbean culture alive every Sunday at 1 p.m. only on Awaaz 99.8 FM. See you then.
5: आपकी आवाज, आपका रेडियो, आपके शहर, आवाज FM.
6: From St. Denis to St. Mary's, from Portswood to Pear Tree, this is Awaaz FM. From the flight path at Southampton Airport to the ocean terminal at Southampton Docks, you're listening to Awaaz FM. 24 hours a day, Awaaz FM, online and on air. On 99.8 FM and online around the world, this is Southampton's Awaaz FM News.
7: On 99.8 FM and online around the world, and on digital DAB radio across South Hampshire, this is Southampton's Awaaz FM News.
8: उर्दू न्यूज के साथ मैं हूं मुकर्रम अब्बास। सबसे पहले आज की हेडलाइंस पर एक नजर। अमेरिकी प्रेसिडेंट ने कहा है कि ईरान के खिलाफ जंग का फैसला दुरुस्त फैसला था। अमेरिकी सेनेटर ने आर्टिफिशियल इंटेलिजेंस पर पाबंदी का बिल सेनेट में पेश कर दिया। गैर कानूनी कॉल सेंटर से गिरफ्तार किए गए 2100 गैर मुल्कियों में से 61 को मुल्क बदर कर दिया गया। पेट्रोलियम लेवी के खात्मे से मुतलक इस्लामाबाद में जमात इस्लामी और हुकूमती टीमों के माबेन मुजाकरात का एक और दौर मुकम्मल हो गया। बर्मिंगम में 9 सितंबर को ब्रिटिश कश्मीरियों ने आज़ाद कश्मीर के मुजाहरीन के हक में एहतजाजी मुजाहरा किया और चीन की बंदरगाह में कार्गो जहाज आतशजदगी का शिकार हो गया। 25 अफराद हलाक हो गए। और अब इन खबरों की तफसील।
9: अमरीकी प्रेसिडेंट डोनाल्ड ट्रंप ने कहा है कि ईरान के खिलाफ जंग का फैसला बेहतरीन फैसला था। इस जंग से अमरीका को खातर खा कामयाबियाँ हासिल हुई हैं। ईरान जब तक मुकम्मल शिकस्त तस्लीम करते हुए अमरीकी शराइत को 100% कबूल नहीं कर लेता, तब तक ये जंग जारी रहेगी। अमरीकी सेनेटर बर्नी सैंडर ने आर्टिफिशियल इंटेलिजेंस पर पाबंदी से मुतलिक बिल सेनेट में पेश कर दिया है। बिल में एआई पर मुस्तकिल पाबंदी के लिए इकदामात की तजवीज़ शामिल है। अमरीकी सेनेटर का कहना है कि बेकाबू आर्टिफिशियल इंटेलिजेंस इंसानी आज़ादी और सलामती के लिए एक ख़तरा है। इससे कबल यूनाइटेड नेशन ने भी एआई के खतरात व असरात पर तशवीश का इजहार करते हुए फौरी इकदामात की ज़रूरत पर भी जोर दिया था। پاکستان میں غیر قانونی کال سینٹر سے گرفتار کئی سو غیر ملکیوں میں سے 61 کو ملک بدر کر دیا گیا، جن میں سے 61 ویتنامی، 24 چینی اور 1 ملائیشین شہری شامل ہے۔ ایف آئی اے کے مطابق غیر ملکی کال سینٹر کے نام پر غیر اخلاقی سرگرمیوں میں ملوث تھے، ڈیپورٹ کیے گئے تمام افراد کے نام بلیک لسٹ میں ڈال دیے گئے ہیں۔ دوسری جانب بوسنیا میں پاکستانیوں سمیت درجنوں تارکن وطن کو گرفتار کر کے یورپ جانے کی کوشش ناکام بنا دی گئی۔ بوسنیا کی پولیس نے یورپی یونین کے رکن ملک کروشیا میں غیر قانونی طور پر داخل ہونے کی کوشش کرنے والے 100 سے زائد پاکستانی، افغانی اور بنگالی تارکن وطن کو حراست میں لے لیا۔ برمنگم میں 9 ستمبر کو برٹش کشمیریوں نے پاکستان کے زیر انتظام آزاد کشمیر میں کالا دم ایکشن کمیٹی کے ساتھ گورنمنٹ کی جانب سے امتیازی سلوک کے خلاف احتجاجی مظاہرہ کیا۔ مظاہرین کا کہنا تھا کہ ان کا یہ احتجاج اس وقت تک جاری رہے گا جب تک راولا کوٹ کے مظاہرین کے ساتھ منظور شدہ مطالبات پر عمل درآمد نہیں ہو جاتا۔ مظاہرین کا کہنا تھا کہ آزاد کشمیر میں 3 ماہ سے انٹرنیٹ سروس بند ہے، جبکہ کاروباری زندگی بھی شدید متاثر ہے۔ پیٹرولیم لیوی کے خاتمے سے متعلق اسلام آباد میں جماعت اسلامی اور حکومتی ٹیموں کے درمیان مذاکرات کا ایک اور دور مکمل ہو گیا۔ مذاکرات میں گورنمنٹ نے جماعت اسلامی سے مزید 3 دن کا وقت مانگ لیا ہے۔ خیال رہے کہ گزشتہ 26 روز سے ملک کے مختلف شہروں میں پیٹرولیم لیوی اور مہنگائی کے خلاف جماعت اسلامی کے دھرنے جاری ہیں۔ چین کی ایک بندرگاہ میں کارگو جہاز آتش زدگی کا شکار ہو گیا، جس کے نتیجے میں 25 افراد ہلاک جبکہ 50 سے زائد افراد زخمی ہوئے۔ ریسکیو کارروائیوں کا سلسلہ جاری ہے۔ حکام نے واقعے کی تحقیقات شروع کر دی ہے۔ چینی حکام نے ذمہ داروں کے خلاف سخت کارروائی کا اعلان بھی کیا ہے۔
10: امریکی سینیٹر برنی سینڈر نے آرٹیفیشل انٹیلیجنس پر پابندی سے متعلق بل سینٹ میں پیش کر دیا ہے۔ بل میں اے آئی پر مستقل پابندی کے لیے اقدامات کی تجویز شامل ہے۔ امریکی سینیٹر کا کہنا ہے کہ بے قابو آرٹیفیشل انٹیلیجنس انسانی آزادی اور سلامتی کے لیے ایک خطرہ ہے۔ اس سے قبل یونائٹڈ نیشن نے بھی اے آئی کے خطرات و اثرات پر تشویش کا اظہار کرتے ہوئے فوری اقدامات کی ضرورت پر بھی زور دیا تھا۔
9: سامعین، یہ تھیں اس وقت تک کی اپڈیٹس۔ مزید اپڈیٹس کے لیے سنتے رہیے